तो बड़ा उदयून अरे रे समना ने ना बेदोर था दी तुनी दे तो तोना तो मागना थी वो तक वो मागना है वह दी दाने गाल हबई तिब गाना दिया दाई दाती हो वहा मा दे त्रीब उजा जाय कर अबामिया तोश बुग इक्सा बके नंदी म ऊ तक ऊ मागे नीने तेन अरे तुत तु बेड़ा वे मीन का दा था दी धादी दे नको ओन तो न मालो न उन उधई बाबी ऐसा कब बाका किद दिया एन ओन ओ तक दाए तिवरियो ब्या बाबी उन नाना बुना ने दाए वेरा बाका किद दिया ए ना दातनियो गाल ना इदा या बाबी उन अने मन दाया बाका किद दिया एन ओन ओ तक ऊ माग थादी तो तेम सिवने दाई दातियो हमा एत्री बिंदी उन दाई दातियो हमा द्वारो खामे दोग इंदी बिम भरो ओकन एत्री बिंद एत्री बिंदियो सूर एवे छेरा इंदे का किरफे कह इन इंद हमा एत्री बिंदियो उम्बतु हमा एत्री तून किरफे कह इन मियाद अरे ओन ओतक उबग दीते उम भरो उत्तुमागे मगीती कित किरफ अमागे वरियुक तक है दाए तिवारी तो माग तूकन तिकती महीने का दाइच कित्ते ओन उदय तो माग ए तिरने तो नात अरे वेर हबई तिब गान इंद अंकी रुगदू आबरे तोशबु बा दन ननोयई तो दाई ना ऊ तक ऊ माग वेर ते दन्योब अशोब इंद ऊ नन अरे अमाक तक वेर ना हदी दीनी अंकी रुगदू आबरे तोशबु बा दन ननोयन ओ तो न उदय उकन कस्सा गल के अकेन इतिबलई वही हन गल की के नको कस्सा उनुदय कीश बोबना कस्सा हंकी मगन ओ तक अंकी रुगदु आवरे दिंदे तून बरुक दाइना तिवरियो तुत्तु दाइना तु बरुक तिवरिये उम बरियो गिधि तिंतीले नाती दा दाए तिवरियो भी सीनोगन बेतु नाती दा ओन एंद एमक एमगीनो तुत्तु मगे तुवरा एमगीने ते तीरा होय संगे आया होय कक असंगे तिंदे था आती दे कसदातनी आया बरो अदगिरतीय क दाए तिवरिया तुकु क तिंदे अगिरित तंकुई को आया अरे ओतकुक ते गो ये का तारित इति बगदा से धन्य उत्तुना तीदा इन्हें निन तुत्तु बिडावी गुदा था दी तिम बतियो हदी दाव अरे उत्तु बिडावी मदद है की के नको मीन का बायाते गे दी नको गाल गान इंदे आया तक मी मशी बीफी ढने तक बारी आया अरवान ही नायू है यीस अनि गे गाल एकतिये गिन तो मीन ओन उतेम सिवने वो उरिया अमाक तक इस सिफा कित्ते अको उन ओरिया रियाई नी उतक फगर तक दाई बिकती उरिया दाई बु कस्से इमीनन दाई बा कस उरिया धिन नेहा दे ओरिया उधाई दरियातनी ओरिया कस्सो नेहत तो दूर अरी भी बरियेक तोले हाफी बरियेक ओरिया भी कोनायक एंदोर उसे माये कुडीन इंदिगुलाओर ओरिया भी कोनायक एंदोर उसे माये कुडीन इंदियोब उन ओदाई इरहतेने रियाईने तक फगर था आतिब दाई था आतिब यह तक एक एक उन उसमु का कुड़िया नाना बेन एदन ना तेनावीनेक नाना ना दोकन दाईन एदन ना सकानायनेक बेन नाना भिंदे सकानायानान एदन कस्तु उम्बतु तु दाएदने ओरिया हुआ ते तेन अति दाईत बरु इबरियत अरे गाल सूरी दबाब गान दियाब उन उरिया नानाई नाना तुएन ओरिया हन तु ओरिया हुआ तु दूर अरे हुए इदियो तुत्तु दूर अरे अने अक्तेने उन ऊतक उराब फडिक तकुए ते मही तकु दूर अरे तू गात तकु ओतक एदेन तो दूर अरे बीवरिय कुन ऊतक मिशो एकाती तो दूर अरे व उरिया व इमतल्ली गना उरिया दाई वो तो दूर अरे दाई तू इन्हेनिन दी मैं बते तो दूर अरे व ओरिया व वह भी व कक्सका व तो दहीने आदे तितान इंबता हो भी उनको इन्हीं ना आता ऊतक उकन इंसानियाँ ही तू थाय आतू बने आदिम त्यो उकन दाई मा इंदे तिते न ति दाई सकीन वेर अरे गान इंदे दाई न मेरी तोरा तो न तुब अरे उतोक हई सुरह साब उतीक वगले उदूर अरे तिंद तो तू न नाना तु तिंदे दाई न मेरी तोरा तिते न दाई न ही स्तियत तिते मगन मीन का एफिंद इम्बते बरु खल्लान तो न दाई नहीं सी सकती इम्बते दाई तिकतिये कन बरु करे त्रिबे क होय संगीय क उम्बतु तूकन फगरंदीता उकन इम्बता उतक उराबा तुत्तो न तो मग अंतरामी तु गरोयो खेर होय किहाय अकोबे तुनाती दा होय संगीय तू न इम्बता फगरंदीत
ارے انو دھائی تتے نا تے مکت و سکت فروس وحی سے نکو اٹا کے کنا او تک انفریدو کب مسے مت ابائیو مسے ہاب گواو مسے ناس تکاو اندیو ان باتو فروس کی کے فگرندیت کی کن تو او تک افگر اگرویو ام بیک اگنو اکنا ایموٹ اگنو تم اگنایتی دا انتی روب تم باتو توکنا های سنگی های سنگیت تونا اریو اون اونفیس اوکنا اشوب اشوب اشوب گالو برو تیموٹی ات تونا ام برو فروسی اکرکابو لنو تویتیوک احا اشویو اکو بیت توناتی دا هنین تدائینای او دایون نسریویت تونا تتینا تدائید ابکتید دای بگنو ہو ادینت تونا امباتو نساريو وير اري غيلاي اوري ساني غيلاي اور انديت دابي وي تانتيف تدور اري وافوكو اوري اواليوك شبوبو افالو سبي تسيتو ادوي دوري ترابندين تدور اري وافوكو انديوب تدور اري وافي بتهينا تليتي بتهينا تنون باروك غيها اتنينا كت تاديتي بادي دينوب تدور اري باباري تك هوي كاداتا هوي تهاي تك هوي كتفيرا ايدن ورے ارے توکنا حداتید گیٹ اتو ایدن حداتید گیٹ اتو تو دائید نی تو دور ارے اساسن او دا حیا کینینا اور دبنوب اکی حیا کیینات گویلا اور گانا اندی ہیو ادرمتے حیین تولی وحافی ببریک وریا لابد بدیب دینی ایدہ مونی بتائینے گند تم با تو ان اوریا وا تتینا تولی وا تتینا امباتے ان سرک اتفریو بھیا کیناتو ارے اگاوی بھوی توائینیناتو وار اوغاویب ادائیب امبابا گلدینی امبابا دائی بھائی دور ارے تبریے فگرندی تبریے او دائی دائی ویرے رہیوب لیت لیت بتکایت امبا تو حیا کیتیت امبا تو لیت لیت بتکایت برو فگر تک اکتی لیت توائینی حبن توائینی تینت دائیت کستے توائینی بیت تناتی دا انہن انو دھائی تین امبا تے تی دائی